0: آزادی ذرا یاد کرو قربانی.
1: प्रस्तुत है विशेष जयमाला, सुनने वालों को संगीता श्रीवास्तव का प्यार भरा नमस्कार.